0: दन्नाशे हम कशरुं उडुतकाय बिमगा वाहा तकेति मिल्कवे वडिगिम्वनी अल्लाहशे दन्नाशे हम कशरुं अल्लाहगे वाउदु फुलकी हक्कु तिदु फुले एहने कमकु एवरें कुरे गिनमीहुं एकमें नुदनेते
1: هو يحيي ويميت وإليه ترجعون
0: ديروانيس ادي مارغنانيس اكلانغي ادي تيباميهم رجوع كرواهوشي هما اكلانغي حضرتشي

0: दन्नाशे हम कशरुं उड़ुतकाय बिमगा वाहा तकेति मिल्कुवे वडिगिम्वनी अव्वोहशे दन्नाशे हम कशरुं अव्वोहगे वाउदु फुलकी हाक्पु तिदु फुले एहने कमकु एवरें कुरे गिनमीहुं एकमें नुदनेते
1: هو يحيي ويميت وإليه ترجعون
0: ديرووانيويس ادي مارو غنوانيويس اكلانغي ادي تيباميهم رجوع كرواهوشي هما اكلانغي حضرتشي